0: می آمونگ بورتارو هی بل فوا دانش تایمور ادی هیبا بخاری گه جوڑ الون اکو کا فین کے دا ڈراما ای می ڈراما ای فین کے دنی مولین تفاتو دے ماحول کون اس کولے دے می ہگے عشقی دا تور تک دیر گ نی آینا آئلا گے بڑ تی مجبوری تکا ہورے ایمی ہنگے لوبی کامیاب کرمٹا کا گن گن گونجون تکا کرمتی لانجے امتحان تکا وکی ون تکا ادی ایک اک انک کٹا کا کو دے بڑ تی قربانی تو گے تیرے ایمی ہنگے گولن کوری دا گے ورا سینمیٹک کو پوری ہمے تکوا دے
1: سہان تے اپنے بابا کی بات ماننی چاہیے
2: اور اپنے بابا کے قاتلوں کو چھوڑ کے یہاں سے بھاگ جاؤں
1: तो क्या करोगे? लड़ोगे? जान से मार दोगे?
2: हाँ मार डालूँगा।
0: मैं ड्रामा दक्कन फिश मुंगे कोरिंवेस मीगे टीज़र तक इकनिवेस फंसास मिले न वरेगी न व्यूस लिपो न। अधे दक्कन फिशिफ़ों को में एपिसोड का एवरेज को 9 मिलियन व्यूस लिपे मंदे। Karachi, Murri, Turki, America, adi London ga bodu budget kun shoot ko faawa mi drama eki media ta ko mi haru ke eme ginan dekeve e drama ge gotuka faaha kora ufeddume bodu budget kun tayar ko faawa cinematic reeti lobby ge waaha ke banalam beenu nama mi drama banale bitane
1: ki duniya tumhare baba ki hai tumhari nahi mi bhi isliye unhone Zakaria ko kaha ho कि तुम यहां से चले जाओ सिहान ये तुम्हारे बाबा की आखिरी ख्वाहिश थी प्लीज रिस्पेक्ट दैट
0: नंबर दे गौती हम टीवी दक्का जंजीरन मशहूर लियोंतेरिया फरहत इश्तियाक लिए शाहजाद कश्मीरी डायरेक्ट को फावा मी ड्रामा के मैगन रोल तक फिननी सजल अली अहसन खान आदि Amir Gilani